0: नमस्कार तथा सुप्रभात काया कैरन मा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 7 गते बिहीबार सन् 2026 मे 21 तारीख अधिक जेठ शुक्ल पक्षको पञ्चमी तिथि साथमा
2: किसान पाइप प्रोडक्ट प्रणाली
1: राष्ट्रको शान किसान
2: अ कम्प्लिट पाइपिङ सोल्युसन
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दक्षिण एसियामै उच्च करको बोझ नेपालमा आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि सामाजिक सेवा तथा सुरक्षा कम।
0: धानको उत्पादन घट्दा मधेस प्रदेशको अर्थतन्त्र शिथिल नेपालको चियामाथि भारतले लगाएको अवरोध हट्यो।
1: सूचना प्रविधिको प्रयोग सँगै रोजगारी र आय आर्जनको अवसर पनि बढ्दै तालिम सँगै अध्ययन गरेर काम गरेर राम्रो आमदानी हुने
3: 1.5-2 लाख प्रति महिना कमाउनलाई त्यो पनि
4: सूचना प्रविधि अथवा आईटी भन्दा अरू कुनै पनि त्यस्तो क्षेत्र छ नि जसले तपाईँलाई त्यो लेभलको इन्कम दियोस्।
0: रूसी राष्ट्रपति पुटिनको चीन भ्रमण विश्व राजनीतिमा नयाँ सन्देश अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनु पर्नेमा दुवै देशको जोड रूस चीन सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी।
1: र आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बगर महल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
1: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खोलियो।
2: कोर्सका विशेषताहरू 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायक सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
1: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856711314 सम्पर्क गर्नुहुन अनुरोध छ।
5: कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामान घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचकको पानी लागिसकेको छ। बेचकको पानी लाग्छ।
1: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए ल्याब टेक्निसियन रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
1: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
2: सम्पर्क फोन नम्बर 9857033578 9857070540 9865367788।
6: सुन त मेरो कपडा प्याकिङ गरिदिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
6: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध औषधको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
2: फोन 0574 94 33 4 93 555।
0: काया कैरनमा अब खबरको सिलसिला। आमदानीको 39% सम्म आयकर बुझाइरहेका नेपालीले पाउने सेवा अत्यन्त न्यून मात्र नभई राजस्व संकलन पनि संकुचित हुँदै गएको छ। आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि पूर्वाधारको कमी र न्यून सामाजिक सेवा र सुरक्षाको कारण सर्वसाधारणमा निराशा बढ्दै गएको छ। नेपालको आयकरको दर दक्षिण एसियामै सबैभन्दा महँगो भएकाले त्यसलाई घटाउनु पर्ने कर विज्ञ एवं चार्टर्ड एकाउन्टेन्ट सुदर्शन राज पाण्डेको सुझाव छ। अन्तर्राष्ट्रिय जगतमा नेपालमा 39% आयकर लाग्छ भन्ने नकारात्मक सन्देश फैलिएको छ, जबकि उच्च दरबाट करिब 4-5 अर्ब मात्र कर उठेको होला। उहाँले भन्नुभयो, करको दर घटाउँदा उपभोक्ताको क्रय शक्ति बढ्छ, क्रय शक्ति बढ्दा खर्च बढ्छ र अर्कोतर्फबाट स्वतः समग्र कर पनि बढ्छ। करका दर घटाउँदा समग्र राजस्व नघटेका उदाहरण धेरै देशमा रहेको पाण्डेले बताउनु भएको छ। यसैबीच सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफ को एशिया पेसिफिक समूह एपीजीको टोली नेपालको स्थलगत भेटघाट तथा छलफल सकेर फर्किएको छ। नेपालले ग्रे लिस्टबाट बाहिरिन कार्यान्वयनमा ल्याएको कार्ययोजनामा अपेक्षित सुधार हुन नसकेका वित्तीय अपराधका अनुसन्धान अभियोजन फैसला भइसकेका मुद्दाको हकमा वित्तीय अपराधबाट सृजित सम्पत्ति सरकारी स्वामित्वमा ल्याउन तदारूकता देखाउने लगायतका मुद्दामा सुझाव दिँदै टोली फर्किएको खबर कान्तिपुरले लेखेको छ।
1: सरकार बनेको 1.5 महिनासम्म पनि प्रधानमन्त्री बालेन्द्र शाहले भारतीय राजदूतसँग भेट्न अस्वीकार गर्नुभयो। अमेरिकी राष्ट्रपतिका विशेष दूतलाई भेट्न मान्नु भएन। नेपाल भारत सीमावर्ती क्षेत्रका नागरिकको दैनिक जनजीवनमै असर पर्ने गरी भन्सारमा कडाई गर्नुभयो र नेपाली भूमि लिपुलेख भएर तीर्थयात्रा मार्ग शुरू गरेकामा नयाँ दिल्ली र बेजिङ दुवैलाई कूटनीतिक नोट पठाउनुभयो। यो घटनाक्रम भारतीय विदेश सचिव काठमाडौँ आउन लागेको केही दिन अघि मात्रै भयो, यसले अन्तत त्यो भ्रमण नै स्थगित गरायो। नेपाल भारत सम्बन्धलाई नजिकबाट हेर्ने कूटनीतिज्ञ विश्लेषक र परराष्ट्र मामिलाका विज्ञहरूका अनुसार यो काठमाडौँको नयाँ सरकार फरक तरिकाले काम गर्न चाहन्छ भन्ने स्पष्ट संकेत हो। तर यो एउटा सुविचारित र सुसंगत परराष्ट्र नीतिको अभिव्यक्ति हो वा पहिलो पटक सत्तामा पुगेको नेतृत्वको केवल एक लहर हो, यो अझै स्पष्ट छैन। दुवै देशका कूटनीतिज्ञ र अधिकारीहरूको बुझाइमा भारतीय राजदूतसँग भेट नगर्नु, भन्सार शुल्क सम्बन्धी व्यवस्था कार्यान्वयनमा कडाई गर्नु, भारतीय विदेश सचिवसँग भेट्न अस्वीकार गर्नु, सीमा विवाद फेरि उठाउनु र भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगित लगायतका घटनाक्रम सबै 45 दिनभित्रै भएका हुन्, राष्ट्रवादी मनोवृत्तिको संकेत हो, नेपाल भारत द्विपक्षीय सम्बन्धका एक जानकार बताउनुहुन्छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
0: प्रतिपक्षी श्रम संस्कृति पार्टीले प्रधानमन्त्री र मन्त्रीहरूको जवाफ माग्दै केही दिनदेखि गर्दै आएको संसद अवरोधलाई हिजो पनि निरन्तरता दिएको छ। प्रधानमन्त्री र मन्त्रीहरू संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको भन्दै श्रम संस्कृतिका सांसदले हिजो पनि प्रतिनिधि सभा बैठकमा प्ले कार्ड देखाएका हुन्। यो पार्टीले जेठ 4 यता हरेक बैठकमा प्ले कार्ड सहितका विरोध गर्दै आएको छ। अघिल्ला 2 दिन जस्तै हिजो पनि अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरू प्ले कार्ड सहित उठेर नाराबाजी गर्दै बैठक अवरोध गरेपछि सभामुख डोल प्रसाद अरियालले मर्यादामा बस्न चेतावनी दिनुभएको थियो।
1: कांग्रेस र एमाले प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने गृह कार्यमा जुटेका छन्। सरकारमा आलोपालो नेतृत्व गर्न 2 वर्ष अघिको समझदारी कार्यान्वयन गर्न दुई पार्टीका शीर्ष नेताहरूले श्रृंखलाबद्ध संवाद गरिरहेका छन्। प्रदेश सरकारको नेतृत्वमा पालो फेर्न कांग्रेसबाट सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले अग्रसरता लिइरहेका छन्। कांग्रेसले एमालेसँग समझदारी जुटाउन उपसभापति शर्मालाई जिम्मेवारी दिए पनि सभापति थापाले समेत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्नु भएको छ। थापा गएको आइतबार ओलीलाई भेट्न उहाँकै निवास भक्तपुरको गुण्डु पुग्नु भएको थियो। भेटमा संविधान निर्माणका शक्तिहरू एक ठाउँमा रहेर जानेर प्रदेश सरकारमा सहकार्य गर्नेबारे छलफल भएको ओली निकट एक नेताले बताउनुभयो। मधेस बागमती गण्डकी र सुदूरपश्चिममा कांग्रेस र कोशी लुम्बिनी र कर्णालीमा एमालेको नेतृत्वमा सरकार छ। कांग्रेसले नेतृत्व गरिरहेको प्रदेशमा मधेस प्रदेश सरकारमा एमालेसँग सत्ता सहकारी छैन। 5.5 महिना अगाडि मात्रै पुनर्गठन भएको मधेस प्रदेश सरकारलाई निरन्तरता दिँदै बाँकी 6 प्रदेशमा नेतृत्व अदल बदल गर्ने 2 दलबीच समझदारी बनिसकेको नेताहरूको भनाई छ। आजको कान्तिपुरमा यो खबर छ।
0: काया कैरनमा सूचना प्रविधिको प्रयोग र आमदानीको अवसर बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलिखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू मान्नुहुनेछ।

0: 39 वर्षदेखि सञ्चालन छ। नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपात काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दक्षिण एशियामै उच्च करको बोझ, नेपालमा सरकारको बदलिएको कूटनीतिले नेपाल भारत सम्बन्ध अन्यूलमा, संसदमा प्रधानमन्त्री र मन्त्री खोज्दै संस्कृति पार्टी, प्रदेश सरकारमा पालो फेर्न काँग्रेस एमालेको कसरत लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। चालू आर्थिक वर्ष 2082-83 में मधेश प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा कम 1.31% मात्र हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले हिजो सार्वजनिक गरेको चालू आर्थिक वर्षको प्रादेशिक कुल गृहस्थ उत्पादन जीडीपी सम्बन्धी अनुमानित तथ्याङ्कले मधेशको अर्थतन्त्र शिथिल देखाएको हो। चालू आर्थिक वर्षमा राष्ट्रिय आर्थिक वृद्धि दर 3.85% हुने अनुमान छ। त्यसमा सात प्रदेश मध्ये मधेशको सबैभन्दा कम देखिएको छ। भएको आर्थिक वर्ष 80-81 मधेशको आर्थिक वृद्धि दर 4.43% थियो। चालू आर्थिक वर्षमा मधेसको अर्थतन्त्रको आकार भने 8.63 खर्ब पुग्ने अनुमान गरिएको छ। चालू आर्थिक वर्षमा नेपालको कुल जीडीपी भने 66 खर्ब पुग्ने अनुमान गरिएको छ। मधेस प्रदेश क्षेत्रका लागि कृषि क्षेत्रका लागि उर्वर मानिन्छ, तर चालू आर्थिक वर्षमा त्यहाँको कृषि क्षेत्र नै नकारात्मक छ। चालू आर्थिक वर्षमा बागमती प्रदेशको आर्थिक वृद्धि दर सबैभन्दा उच्च हुने अनुमान गरिएको छ। तथ्याङ्क अनुसार यस प्रदेशमा आर्थिक वृद्धि दर 5.40% हुने अनुमान गरिएको छ। यस्तै भारतको टी बोर्डले नेपाली चियामाथि लगाएको अवरोध हटाएको छ। मंगलबार एक सूचना जारी गर्दै भारतको टी बोर्डले नेपाली चियामाथि लाग्दै आएको अवरोध हटाएको जानकारी दिएको हो। यसरी भारतले मे 1 देखि नेपालबाट निर्यात हुने चियामा ल्याब परीक्षणको नाममा अवरोध गर्दै आएको खबर आजको नयाँ पत्रिकामा छ।
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट उत्तरी सड़क काठमाडौँ।
1: सूचना प्रविधि अर्थात आईटीको विकाससँगै हाम्रो आनी बानीमा समेत प्रभाव पर्न थालेको छ। अहिले हरेक संस्थामा प्रविधि नभई काम हुँदैन। सरकारले पनि डिजिटल नेपाल अभियानलाई अगाडि बढ़ाएको छ। नेपालमै बसेर विदेशमा सूचना प्रविधि सेवा निर्यात गरेर लाखौं आमदानी गर्न सकिन्छ। यस्तो अवस्थामा रोजगारीका प्रशस्त ढोका पनि खुल्दैछन्। साइबर सुरक्षा, एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि अर्थात आईटी क्षेत्र, यसमा अवसर र कमाई बारे साथी विकास चापाकाईले सूचना प्रविधि विज्ञ डाक्टर भोजराज घिमिरे कुरा गर्नु भएको छ।
4: पढ़ाईमादेखि अब औषधिका फ्याक्ट्रीमा, मेडिकल इण्डस्ट्रीमादेखि लिएर यसका अहिले त के हुने कहाँ छैन भन्ने खोज्नुपर्ने अवस्था छ। कृषिमा त्यतिकै प्रयोग भइरहेछ सूचना प्रविधि, त्यसैले धेरै ठाउँमा प्रयोग चाहिँ व्यापक रूपमा छ। अहिले
5: पढ्दाखेरि र ट्रेनिङ लिएर काम गर्दाखेरिमा चाहिँ फरक चाहिँ के छ?
4: अहिले पहिलाको जस्तो 4 वर्ष डिग्री नै कुरेर बस्नुपर्ने अवस्था छैन। तपाईँ चाहिँ यदि फुल फ्लेजेड डिग्री चाहिँ मेरो प्रायोरिटी होइन र म यो पर्टिकुलर काम गर्न चाहन्छु, यो पेसा अँगाल्न चाहन्छु, यो पेसा अँगाल्नको लागि मलाई चाहिँ यस्तो खालको तालिमबाट गर्छु, बाँकी फाउन्डेसन नलेज म त्यो पेसासँग सम्बन्धित छ भन्नुहुन्छ भने तपाईँलाई डिग्री नै चाहिने भन्ने खालको 4 वर्ष डिग्री लिनुपर्छ भन्ने छैन एउटा कुरा। अर्को कुरा, तपाईँले अब डिग्री सिद्धिन्जेल तपाईँ बेरोजगार बस्नु पनि पर्दैन। अब चाहिँ ती युनिभर्सिटीहरूले इण्डस्ट्रीसँग चाहिँ कोलाबोरेट गरेर टाइअप गरेर काम गर्दै र पढ्दै त्यसका कन्सेप्टमा चाहिँ आगामी दिनहरूमा अगाडि बढ्छ।
5: सूचना प्रविधिको ज्ञान लिएर अथवा यही क्षेत्रमा काम गर्दा कतिदेखि लिएर कतिसम्मको कमाई गर्न सकिने भन्ने छन्?
4: अब हुन त सबैको आफ्नो आफ्नो वित्तीय क्षमता भर पर्छ। सूचना प्रविधि क्षेत्रमा 4 वर्ष तपाईँले सूचना प्रविधि सम्बन्धी नै कुनै डिग्री लिएर बाहिरिनु भयो, अब त्यो 4 वर्ष डिग्री आयो तपाईँ इन्डस्ट्री रेडी पनि हुनुभयो भने तपाईँको स्टार्टिङ तलब चाहिँ करिब करिब 40-50 हजार प्रति महिनाको हारी बस्छ। तपाईँ 1.5-2 वर्ष भित्र त्यो क्षेत्रमा राम्रो काम गर्नु भने तपाईँको अहिलेको मार्केटको राम्रो तलब भनेको चाहिँ त्यही 1.5 लाख हाराहारी छ। त्यो हिसाबले 1.5-2 लाख तपाईँले कमाउनलाई त्यो पनि ग्रेजुएट भएको 2 वर्षभित्रमा सूचना प्रविधि अथवा आईटी भन्दा अरू कुनै पनि त्यस्तो क्षेत्र छैन जसले तपाईँलाई त्यो लेभलको इन्कम दियोस्। तर त्यसको लागि त फेरि हरेक आईटी ग्रेजुएटले त्यो पाउने चाहिँ होइन, त्यसको लागि तपाईँ आफू पनि क्यापेबल चाहिँ भएर जानु पर्यो। न्यूनतम पनि फेरि तपाईँको 2 वर्ष काम गरेको अहिलेको सूचना प्रविधिको ग्रेजुएट चाहिँ 40-50 हजारभन्दा कम चाहिँ खासै बजारमा देखिँदैन। न्यूनतम पनि
5: दक्ष जनशक्ति नै कस्तो छ नेपालमा?
4: नेपालमा वार्षिक रूपमा करिब करिब आईटी आईसीटी ग्रेजुएट्सहरू चाहिँ वर्षमा 10-15 हजार निस्किन्छन्। 20-30% कहाँ जान्छन्? विदेश जान्छन्। 10,000 लिनु भने 3,000 विदेश जान्छ भने 7,000 बाँकी रह्यो
6: अनि त्यो 7,000 मध्ये
4: अहिलेको एउटा विडम्बना भन्छु बिना कारणले गर्दाखेरि युनिभर्सिटीबाट निस्केको ग्रेजुएट चाहिँ इन्डस्ट्री रेडी हुने संख्या एकदम सानो छ जुन साँच्चै आफैले त्यो पढ्दै जाँदाखेरि आफै खोतल्दै जाने आफै विभिन्न इन्डस्ट्री कामहरूमा लाग्ने काम गर्ने काहीँ इन्टर्न गर्ने भोलिन्टियर गर्ने सिक्दै जाने चाहिँ आफू दक्ष बन्ने जुन छ चाहिँ करिब करिब अरू 20% हुन्छ भनेपछि 20% बाहिर भयो 20% यहाँ बस्यो 40% बाँकी जनशक्तिको 60% तिनीहरूलाई चाहिँ सबैजनाको हाराहारी तालिम दिएपछि बल्ल उनीहरू के हुन्छ इन्डस्ट्री रेडी हुन्छ
2: सूचना प्रविधि विज्ञ डाक्टर भोजराज घिमिरेसँगको विस्तृत कुराकानी अहिले 8 बजे प्रसारण हुने कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ फेरि पनि खबरको सिलसिला उच्च क्षमताको विद्युत प्रसारण तार हाइटेन्सन लाइन मुनि घर तथा तहरा बनाउने प्रवृत्ति देशभर झाँकिएको छ हाइटेन्सन मुनिका जग्गा ढुङ्गेले नेपाल विद्युत प्राधिकरणबाट मुआवजा लिएर पनि घर नभत्काउने तथा मापदण्ड विपरीत पुनः घर तथा तहरा बनाउने प्रवृत्ति चलिराखेकै छ विद्युत प्रसारण लाइनको मार्गाधिकार क्षेत्र राइट अफ वेमा घर तहरा वा अन्य भवन बनाउन र अग्ला रूख रोप्न पूर्ण रूपमा निषेध गरिए पनि जनचेतना अभाव र अव्यवस्थित शहरीकरणका कारण तार मुनि संरचना बन्ने क्रम भने रोकिएको छैन हाइटेन्सन लाइन मुनि अनधिकृत रूपमा बनाएका घर तहराले जोखिम बढ़ाएको प्राधिकरणको भनाइ छ प्राधिकरणका अनुसार प्रसारण लाइन मुनि घर निर्माण गर्दा वर्षाको समयमा हाई भोल्टेज आउँदा करेन्ट लाग्ने जोखिम उच्च हुन्छ भू माफियाको चलखेलका कारण लगतकर्ता गरिसकेको जग्गा समेत किनबेच हुँदै यो जग्गामा घर समेत निर्माण हुने गरेका छन् नेपाल विद्युत प्राधिकरण प्रसारण निर्देशनालयका प्रमुख तथा प्रवक्ता राजन ढकालले विद्युत ऐन 2049 आएदेखि नै प्राधिकरणको विद्युत प्रसारण लाइन तथा टावर निर्माण स्थलको मार्गाधिकार क्षेत्र राइट अफ वेमा पर्ने जग्गाको मुआवजा तथा क्षतिपूर्ति दिँदै आएको बताउँदै मुआवजा तथा क्षतिपूर्ति पाइसकेको जग्गा धनीले पनि घर लगायतका संरचना निर्माण गरेको पाइएको बताउनुभयो उहाँका अनुसार टावर र प्रसारण लाइन कुनै पनि संरचना निर्माण नगर्न प्राधिकरणले आम नागरिकलाई सचेत गराउनका साथै सम्बन्धित पालिका वडा कार्यालय र व्यक्तिगत रूपमा समेत औपचारिक अनुरोध गर्दै आएको छ यो खबर गोर्खा पत्र दैनिकमा छ
1: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
7: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चावहिल बानेश्वर गमल र ओम अस्पतालमा
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
7: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गौरीगाउँ काठमाडौँको सूचना
9: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ
7: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ समय बिहान 7 बजेदेखि 1 बजेसम्म ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन
10: हर घरमा प्रकट यसै बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ
2: अब बाँकी खबर एक हप्तामा 250 भन्दा बढी आरोही सगरमाथा चुचुरामा पुगेर फर्किएका छन्। यस सिजनका लागि आरोहण खुलेको पछिल्लो एक हप्तामा उल्लेख्य संख्यामा आरोहीले सगरमाथाको सफल आरोहण गरेका हुन्। सगरमाथा आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार वैशाख 31 गते चुचुरोसम्मको बाटो खुलिएता हिजोसम्म उल्लेखित संख्यामा आरोही र सहयोगी शेर्पा समेतले आरोहण पूरा गरेर आधार शिविर फर्किएका छन्। खुम्बु क्षेत्रको पर्वतारोहण सम्बन्धी गतिविधि व्यवस्थित मर्यादित सुरक्षित र भरपर्द बनाउन आधार शिविरमा खटिनुभएका सम्पर्क अधिकृत सुशील शेर्पाका अनुसार सगरमाथा आरोहणको समय 10 दिन मात्र बाँकी रहँदा विभिन्न शिविरमा पुगेका आरोही चुचुरोतर्फ लागेका छन्। हिजो मात्र झण्डै 200 हाराहारी आरोही र सहयोगी शेर्पा चुचुरोतर्फ लागेकाले अबको 2 दिन भित्रै आरोहण सफल गर्ने आरोही दोब्बरले बढ़न सक्ने उहाँले जानकारी दिनुभयो। आरोहण अवधिभर मौसम अनुकूल रहे यस वर्ष इतिहासकै सर्वाधिक आरोही चुचुरोमा पुग्ने उहाँको भनाइ छ। सगरमाथामा आरोहीको लाम आजको गोर्खा पत्रमा खबर छ।
1: अब विदेशको खबर। रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनिया समकक्षी सी जिनपिङबीच बेजिङमा भएको शिखर भेटवार्तापछि दुई देशले अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनु पर्ने धारणा फेरि दोहोर्याएका छन्। रूसी पक्षले दुई देशबीचको सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी गरेको छ। दुवै देशले अर्थतन्त्र, खेलकुद, शिक्षा, संचार तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति गरेका छन्। शिखर सम्मेलनपछि झण्डै 40 अन्तर सरकारी, संस्थागत तथा व्यावसायिक सम्झौतामा हस्ताक्षर भएको खबरमा उल्लेख छ। रूस र चीन बीचको व्यापार गएको झण्डै 240 अर्ब अमेरिकी डलर पुगेको थियो। चालू वर्षको पहिलो 4 महिनामा द्विपक्षीय व्यापार 20% बढ़ेको चीनले जनाएको छ। दुवै देशले अधिकांश व्यापारिक कारोबार रूसी रूबल र चीनिया युआनमा गर्न थालेको पनि बताएका छन्। यसलाई अमेरिकी डलरमाथिको निर्भरता घटाउने रणनीतिक कदमका रूपमा हेरिएको छ।
2: अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इण्डियन्सलाई 4 विकेटले हराएको छ। इडेन गार्डन्समा हिजो मुम्बईले दिएको 148 रनको लक्ष्य पछ्याएको कोलकाताले 18 ओभर 5 बलमा 6 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले 8 विकेट गुमाएर 147 रन बनाएको थियो। कोलकाता 13 खेलमा 13 अङ्कका साथ तालिकाको 6 औं स्थानमा छ भने मुम्बई 13 खेलमा 8 अङ्कका साथ तालिकाको 9 औं स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुकी पाउने 8 बजी अहमदाबादमा गुजरात टाइटन्स चेन्नई सुपर किङ्सले खेल्दैछन्।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। देशका तराई र पहाड़ी भेगमा गर्मी बढ़ेको छ। केही ठाउँमा भने पानी परेको छ। गैराती पूर्वी र मध्य भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। तराई क्षेत्रमा भने तापक्रम बढ़्दो छ। धनगढ़ी, दिपाली र नेपालगंजको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। आज र भोलि पनि गर्मी बढ़ने तथा केही ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्ने मौसम पूर्वानुमान महासंघले जनाएको छ।
2: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सूचना प्रविधि, साइबर सुरक्षा र एआई सम्बन्धी विधेयक तर्जुमा चरणमा रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको शून्य विशेष र आकस्मिक समयमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री तिमिल सिन्हाले डिजिटल ट्रान्सफर्मेशनलाई व्यवहारमा अनुभूत हुने गरी काम भइरहेको समेत बताउनुभयो।
1: अध्यादेशबाट संवैधानिक परिषद सम्बन्धी कानून संशोधन गरेर प्रधान न्यायाधीशमा गरिएको सिफारिश विरूद्ध दायर रिट दरपीठ विरूद्ध निवेदन हिजो सर्वोच्च अदालतमा दर्ता भएको छ। तत्कालीन कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लोको इजलासले सोमबार निवेदन दर्ता गर्न आदेश जारी गरेको भए पनि नयाँ प्रधान न्यायाधीश नियुक्तिपछि मात्र दर्ता भएको खबर कान्तिपुरले लेखेको छ।
2: स्वास्थ्य बीमा कार्यक्रमलाई लिएर सरकारी अस्पतालले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य बीमा बोर्डप्रति असन्तुष्टि जनाएका छन्। बोर्डले सरकारी अस्पताललाई स्वास्थ्य बीमाको दावी भुक्तानी गर्दा अनावश्यक शंका उपशंका गरेको र बीमाको भुक्तानी नदिएको भन्दै अस्पतालहरू असन्तुष्ट देखिएका छन्।
1: महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन विधेयकको मस्यौदा तयार गरेको छ। ऐनमा रहेका जन्मदर्ता, बाल न्याय प्रणाली, बाल सुधार गृह, सजाय निर्धारण तथा अदालतको अधिकार क्षेत्र सम्बन्धी व्यवस्था संशोधन गर्न विधेयकको मस्यौदा तयार गरिएको हो।
2: कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिकमा असहयोग गर्ने ओडा सभापतिलाई कार्यवाही गर्ने चेतावनी दिएको छ। देशभरका 6743 ओडा कार्य समितिलाई परिपत्र गर्दै कांग्रेसले 21 जेठभित्र अनिवार्य रूपमा सदस्यता अध्यावधिक गरिसक्न निर्देशन दिएको हो।
1: विदेश जाने सपना बोकेर गाउँबाट ऋण खोजेर काठमाडौँ आउने नेपालीले आफ्नै देशभित्र पनि अनेकौं समस्या भोग्नुपर्ने स्थिति छ। वैदेशिक रोजगारीमा जान चाहनेसँग स्वास्थ्य परीक्षणका नाममा आवश्यकता भन्दा बढ़ी रकम असुली धन्दा मौलाएको छ। सरकारी संयन्त्रभित्र यस्तो समस्या रहेकोमा छानबिन गर्न गठित प्रतिवेदन नै गायब भएको खबर नागरिक दैनिकले लेखेको छ।
2: तेक्वान्दो खेलाड़ी दुवै प्रेम लिम्बू र आयसा साकेले नवौं एसियाली पुन सय तेक्वान्दो च्याम्पियनशीपमा रजत पदक जितेका छन्। प्रतियोगितामा प्रेम र आयसाले 40 वर्ष मुनि मिक्स पुन्सनीमा रजत जितेका हुन्।
1: पूर्व सहमति अनुसार गण्डकीमा साउनमा सरकार परिवर्तन गर्नुपर्नेछ। कांग्रेस एमाले गठबन्धन बनेपछि गण्डकीमा पहिलो कार्यकाल वर्तमान सुरेन्द्रराज पाण्डे र दोस्रो कार्यकाल खगराज अधिकारी मुख्यमन्त्री बन्ने सहमति भएको थियो। सरकार परिवर्तनबारे गण्डकीमा पैंचुप मैचुपको अवस्था रहेको खबर नागरिक दैनिकले लेखेको छ।
2: कैलालीको भदनी क्षेत्रमा किसानले जलवायु परिवर्तनका कारण परम्परागत वर्षे धान खेती छाडेर चैते धानलाई मुख्य बालीका रूपमा अपनाउन थालेका छन्। वर्षायाममा बालीले धान बगाउने र खेतमा बालुवा थुपार्ने समस्या बढेपछि किसानले चैते धान लगाई असार अघि नै भित्राउने नयाँ खेती प्रणाली विकास गरेका खबर हाम्रो पूर्ण पोस्टमा छ।
1: आगामी आर्थिक वर्षको बजेट सिंहदरबारको पुरानै पुतली बगैंचामा निर्माणाधीन संघीय संसद भवन अन्तर्गत प्रतिनिधि सभाको हलबाटै वाचन गर्ने गरी तयारी भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
2: न्यायाधीश सपना प्रधान मल्ल 20 दिनका लागि विदामा बस्नुभएको छ। सर्वोच्च अदालतका प्रवक्ता एवं सह रजिस्ट्रार अर्जुन कोइरालाले न्यायाधीश मल्ल विदामा बसेको जानकारी दिनुभयो।
1: काया कैरनमा अब पालो उखानको
2: सर हात फटकने सुकेको खुलामा अड्कने
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: दक्षिण एसियामा उच्च करको बोझ नेपालमा आमदानीको ठूलो हिस्सा राज्यलाई बुझाउँदा पनि सामाजिक सेवा तथा सुरक्षा कम।
1: धानको उत्पादन घट्दा मधेस प्रदेशको अर्थतन्त्र शिथिल। नेपालको चियामाथि भारतले लगाएको अवरोध हट्यो।
2: सूचना प्रविधिको प्रयोगसँगै रोजगारी र आय आर्जनको अवसर पनि बढ्दै तालिमसँगै अध्ययन गरेर काम गरे राम्रो आमदानी हुने।
1: रूसी राष्ट्रपति पुटिनको चीन भ्रमण विश्व राजनीतिमा नयाँ सन्देश। अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनु पर्नेमा दुवै देशको जोड़। रूस चीन सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दावी
2: र आईपीएल क्रिकेटमा कोलकाताले मुम्बईलाई हरायो।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले नयाँ पत्रिका दैनिकबाट कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौ। संसद बैठकमा पर्चा देखाएर विरोध गरिरहेका हर्क साम्पाङ र उहाँको श्रम संस्कृति पार्टीसँग यो कार्टुन सम्बन्धित छ। यहाँ संसद बैठकको दृश्य छ। बैठक शुरू हुने बित्तिकै हर्क साम्पाङ जस्तै देखिने मान्छे हातमा पर्चा देखाउँदै अगाडि उभिएका छन् अनि सभामुख जस्तै देखिने मान्छे भन्दैछन् यहाँ मर्चा र पर्चा निषेध छ माननीय, चर्चाका लागि अर्थकै गर्नुहोला। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं।

0: next to your heart.
1: Solo FM 101.2 MHz.
2: नेपाली सिनेमा नयाँ सैन्य भूमा सम्बन्धी सूचना नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापोक फोन ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो विषय मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म थप जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 5 6 7 साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: हार दे मंत्रणा दुई हजार तिरासी साल जेठ एघार र बाह्र गते सुलू दुखुमो नगरपालिका दश किमीमा निर्माण गरेको ओल्डिङ सुरुङ गुम्बा तथा सेवा केन्द्रको श्रदित धर्म गुरू टुङ्कु पेमा थर्सुङ लिम्पुसी जीवबाट राप्री प्राण प्रतिष्ठा झिम्सा पूजा मानेको अभिषेक वाण हुने भएको कुरा आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत इष्टमित्र सम्पूर्णमा जानकारीको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछ। साथै राप्ती प्राण प्रतिष्ठान कार्यक्रममा पालन भई अभिषेक वाङ प्रसाद ग्रहण गरिदिनुहुन सम्पूर्णमा यसै सूचना मार्फत हार्दिक अनुरोध गरिन्छ।
1: एघार गतेको दिन बुद्ध वाचन ग्रन्थ काव्यहरू वाचन गर्ने र बाह्र गतेको दिन राप्ती प्राण प्रतिष्ठान झुम्सा पूजा मानेको अभिषेक वाङ हुने भएको छ।
0: अध्यक्ष लेनी शेर्पा कोषाध्यक्ष निमा शेर्पा सचिव एवं सम्पूर्ण गुम्बा परिवार सुनु दुखुण्ड नगरपालिका दश सुनु खुम्बु।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98160034243।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौ। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौ। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौ। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Whisky and Jigs Mezo, Hamro Pajidorodai.
1: सूचना सूचना सूचना सुरुंग जुन बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग शुक्रवार संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुंगबाट ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा प्रादेशिक क्षेत्र में नास्ता काट्न गाई बस्तु चराउन तथा आवत जावत गर्ने पूरा स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदिनुहोस्। सुनिल झिलबेसी उपभोक्ता समिति सुनिखुम्बु। यौनहिंसाबाट बचाउ र बचाउ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समेकी असन्तोष पाठकलाई परिचित नदिँदा जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: नमस्ते डॉक्टर सर.
1: नमस्ते. बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, तराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उठाउनु एकचोटि तोलेर. अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
1: डाडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भयो नि डाक्टर साहब.
0: अनि के खानु भएको थियो र? अब आर्तिनु पर्दैन, उपचार हुन्छ.
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्. के हो कि दशा लाग्यो डाक्टर साहब?
0: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ. घर वरिपरि सफा राख्नुपर्छ. सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ. घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ. ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु. अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब.
0: ल, म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
1: हजुर.
0: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ. पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ. त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
1: हस् डाक्टर साहब, हजुरले भने यसरी गर्छु.
2: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: मरे नि के हो?
0: हेर त, रगतै रगत भयो. छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ.
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ दिन बाटोको बाटो काटेको.
0: अरे हेर त, धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्यो कि बाँच्यो, केही ठेगान छैन.
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि. हेर त,
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
5: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ.
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
0: खै जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: लौ, जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
4: पहिला कसैले भन्नु
7: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
7: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
8: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागू औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने रुमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्दा नलाग्ने खानामा रुचि नहुने वास्तवमा नलाग्ने आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश
2: सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
8: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
2: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु
8: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्कार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको सहयोग

0: सोच्नु पर्ने होला।
1: म पनि त्यही सोच्दैछु, अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
0: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
1: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटीमा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अङ्कल?
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
2: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4582-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।
3: सूचना निःशुल्क आवासीय खाता व्यक्तिको लागि सूचना। काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्क स्कूलमा कक्षा 1 एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई बेङ्गोर्चा फाउन्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा 1 भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विषयमा उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यस्तै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही 2-7 दशम्भ। थप जानकारीका लागि सम्पर्क नम्बर 98-1-57-53-85। साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनराई डोङ्गोछा फाउन्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई डोङ्गोछा फाउन्डेशन खामखुवा खोटाङ। निजी स्रोतमा महिला शिक्षक आवश्यकता सम्बन्धी सूचना। इस गारमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ। पद महिला शिक्षक तह प्राथमिक तृतीय व संख्या 1। पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको, अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम, 18 वर्ष पूरा भई 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ। शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन। निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ। साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई छनौट प्रक्रियामा सामेल गरिनेछ। तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई टोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ। साथै विद्यालय तथा संस्थाले टोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ। दरखास्त दिने अन्तिम मिति यही जेठ 13 दिउँसो 4 बजेसम्म। सम्पर्क मिति स्थान यही जेठ 14 बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म। गर्मा मापी कर्मा परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्नपत्रको आधारमा हुनेछ। परीक्षाको किसिम लिखित, प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ।

गोर्खाच दस्तूर 1005 पछि पुर्ता नहुने गरी आवश्यकता विषयहरू एसई र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए स्कूलको प्रमाणपत्रको फोटोकपी दिनु पर्थ्यो। गोर्खाच विद्यालयमा सूची दर्ता गर्नमा garmas2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधानाध्यापक विनोद सिंह तामाङ 98 42 96 56 53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरशिप एण्ड गवर्नेन्स शान्ति सुर्ता 98 51 18 73 79 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय सोनी टिपुण्ड नगरपालिका साथ सुरुखुम्बु।

0: आकांक्षा ठट्टै मायो वैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एकांक्षा गीत गाउँदै कता हिँड्यौ
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति खेर हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँड्छु ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेन केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 9855017979
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चावहन चुच्चेपाटी काठमाडौँ
1: भलिबल प्रतियोगिता हुने सम्बन्धी सूचना प्रथम नेपाली महिला सगरमाथा आरोही पासी लामु शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको अवसरमा यही ज्येष्ठ 22, 23 र 24 गते खुम्बु पासी लामु गाउँपालिका 2 सुर्केमा 5 राष्ट्रिय विभूति पासी लामु शेर्पा स्मृति कप स्वरूप खुम्बु जिल्ला व्यापी पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएकाले योग्यता पुग्ने संघ संस्था तथा खेलाड़ीहरू लगायत सम्पूर्ण खेलप्रेमी महानुभावहरूलाई यसै सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछु प्रतियोगितामा सहभागिता बनाउने संस्थाको योग्यता सहकारी जिल्ला भित्रको कुनै पनि स्थानीय तहलाई कार्यसूची बनाई सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हुनुपर्छ गाउँ नगरपालिका वा सुरुखुली जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हुनुपर्छ वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हुनुपर्छ कुनै पनि वार्षिक दर्शनमा आपत्ति नरहेको संस्था हुनुपर्छ प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ तीन दर्ता शुल्क 5,000 लाग्नेछ यही जेठ 21 गते कार्यालय समयभित्र तीन दर्ता गराइसक्नु पर्नेछ फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि टिम दर्ता गर्न सकिनेछ एक टिममा एकजना प्रशिक्षक एकजना टिम प्रमुख र बढ़ीमा 9 जना खेलाड़ी हुनुपर्नेछ भने सहभागी टिमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ टिम दर्ता गर्दा खेलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बसाई सराई गरी आएको हकमा बसाई सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ एउटा स्थानीय तहको खेलाड़ी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन। खेलमा मिले महत्व तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले एक भन्दा बढ़ी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टीमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोसाक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टीमले निर्धारित समयभन्दा 30 मिनट अगावै अफिसियल डेस्कमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकआउटको आधारमा खेलाइनेछ। सेमी फाइनल चरणसम्मको खेल बेस्ट अफ थ्री र 30 भन्दा माथिको खेल बेस्ट अफ फाइभको आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रतिकूलको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ। 98-18-15-42-28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98-42-07-03-86
4: गाउँपालिका चौरीखोरको सुनिखुम्बु।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफेम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.solefm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोले समाचार लिएर आइपुगे म अन्जु कार्की। सोले समाचारको शुरूआतमा मुख्य मुख्य खबरका शीर्षकहरू। सोलेफेममा 3 दिने एआई पत्रकारिता तालिम सम्पन्न, 22 पत्रकारलाई प्रमाणपत्र वितरण, 30 पटक सगरमाथा आरोहण गर्दै पादावा बने विश्वकै दोस्रो सर्वाधिक आरोही। सोलेपूर्ण नगरपालिका कोशी प्रदेशको सर्वोत्कृष्ट, 61 प्रतिवेदन अनुसार बेरोजगार 0 भन्दा कान्छी अस्ट्रेलियन सगरमाथाको शिखरमा परिवारका 3 जना आरोहणमा सफल। सगरमाथा आरोहणमा आरोहण अनिताको सफलतामा नारायण वल्लभ पन्त फाउन्डेशन र देव ग्रुपको साथ यसैमा उत्कृष्ट 10 छात्रलाई खिजुदम्बाले निशुल्क उच्च शिक्षा पढ़ाउने, असार 1 गतेदेखि कक्षा 11 को पठन पाठन शुरू गर्न सरकारको निर्देश। र लिग दुई क्रिकेटमा स्कटल्याण्ड हराउँदै अमेरिका शीर्ष स्थानमा। अब समाचार विस्तारमा। पत्रकारितामा प्रविधिको बढ़दो प्रश्न, कृत्रिम बौद्धिकता एआई सम्बन्धी ज्ञान र सिप अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुमद्वारा आयोजित 3 दिने एआई पत्रकारिता तालिम सम्पन्न भएको छ। आन्तरिक मामला तथा कानून मन्त्रालय कोशी प्रदेशको समन्वयमा सलेरीमा जेठ 4 गतेदेखि 6 गतेसम्म संचालन भएको हो। पत्रकारिता क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढ़ाउँदै गुणस्तरीय, छिटो र विश्वसनीय सूचना सम्प्रेषण गर्ने मुख्य उद्देश्यका साथ आयोजना गरिएको यस तालिममा जिल्लामा क्रियाशील पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो। 3 दिनसम्म चलेको उक्त सघन तालिमका क्रममा सहभागी पत्रकारहरूलाई एआई प्रविधिको व्यावहारिक प्रयोग मार्फत समाचार लेखन कार्यलाई कसरी छिटो र प्रभावकारी बनाउने भन्ने बारे विस्तृत अभ्यास गराइएको थियो। यसका साथै आधुनिक संचार माध्यमका लागि आवश्यक पर्ने भिडियो तथा अडियो सामग्री निर्माण, डिजिटल कन्टेन्टहरूको चुस्त व्यवस्थापन गर्ने र उत्पादित सामग्रीहरूलाई सामाजिक सञ्जालमा कसरी आकर्षण एवं प्रभावकारी रूपमा प्रस्तुत गर्ने भन्ने प्रविधि मैत्री सिपका बारेमा प्रशिक्षक अजय शर्माले प्रशिक्षण दिनुभएको थियो। पछिल्लो समय प्रविधिको दुरूपयोग बढ़िरहेको सन्दर्भमा मध्यनजर गर्दै तालिममा एआईके माध्यमबाट तथ्य परीक्षण, फ्याक्ट चेकिङ गरी भ्रामक समाचारहरू पहिचान गर्ने तरिकाका बारेमा पनि सहभागीलाई विशेष ज्ञान र प्रविधि बारे साक्षात्कार गराइएको छ। तालिममा सहभागी 22 जना पत्रकारलाई प्रमाण पत्र समेत वितरण गरिएको छ। महालेखा परीक्षक कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार सोलु दुतकुण्ड नगरपालिका 0% बेरोजगार काम गर्न सफल भएको छ। सरकारी कोषको सदुपयोग र पारदर्शी खर्च प्रणालीका आधारमा बेरोजगार 0 हुनुलाई स्थानीय तहमा एक ऐतिहासिक उपलब्धिका रूपमा लिएको छ। नगरपालिकाले यो वित्तीय सफलतासँगै नेपाल सरकारद्वारा गरेको कार्य सम्पादन मूल्यांकनमा समेत कोशी प्रदेशमै सर्वोत्कृष्ट स्थान हासिल गरेको छ। नगरपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै सुशासन, पारदर्शिता, कडा वित्तीय अनुशासन तथा जनउत्तरदायी सेवा प्रभावलाई प्राथमिकतामा राखेर काम गर्दा यो नतिजा सम्भव भएको जनाएको छ। सुनै स्रोत र साधनका बावजुद स्थानीय जनप्रतिनिधि, कर्मचारी, विषयगत शाखा, उडा कार्य तथा सरकारवालाहरूको सामूहिक प्रयास र संस्थागत प्रतिबद्धताले यो उचाइ हासिल गर्न सफल भएको नगरपालिकाले उल्लेख गरेको छ। सुन्ने बेरोजीको यो कृतिमाले नगर नागरिकको विश्वास बलियो बनाएको र आगामी दिनमा अझ बढ़ी जिम्मेवार ढंगले कार्य सम्पादन गर्ने ऊर्जा थपेको उल्लेख गरिएको छ। नगरपालिकाले यस ऐतिहासिक उपलब्धिमा सहयोग पुर्याउने जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, नागरिक समाज, संचारकर्मी र नगरवासीप्रति धन्यवाद प्रकट गरेको छ। सोलुखुम्बुको पाङ्बुचीका 39 वर्षीय पासाङ दावा शेर्पाले सुम्बा 30 पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्दै विश्वकै दोस्रो सर्वाधिक सगरमाथा आरोहण गर्ने व्यक्तिको कृतिमानी बनाउनु भएको छ। काठमाडौँ स्थित ट्याग नेपाल एक्सपिडिसन प्रणालीमा आबद्ध माउन्टेन गाइड पादावाले विदेशी तथा नेपाली आरोहीको टोलीसँग सोमबार बिहान शिखर चुमेको कम्पनीले सुनाएको छ। कम्पनीका संचालक
सागर कुमार पौडेलका अनुसार पादावाले यसै सिजनमा पुनः सगरमाथ आरोहण गर्ने तयारी समेत गरिरहनु भएको छ। यदि उहाँले यही सिजनमा पुनः सफल आरोहण गरे उहाँ 32 पटक सगरमाथ आरोहण गरिसकेका कामेरीका शेर्पाको विश्व कीर्तिमान नजिक पुग्नुहुनेछ। पादावाले 2055 पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो भने कामेरीका शेर्पाले पहिलो पटक 2051 सगरमाथाको सफल आरोहण गर्नुभएको थियो। पादावाले गत वर्षकै सिजनमा दुई पटक सगरमाथा चढ्दै 28 र 29 आरोहण पूरा गर्नुभएको थियो। यता कामेरीकाले जेठ 3 गते 32 पटक सगरमाथा आरोहण गर्दै आफ्नै विश्व कीर्तिमानी तोड्नु भएको थियो। उहाँ आबद्ध सुवर्ण समेत ट्रक्सका एक संचालकका अनुसार कामेरीता हाल आधार शिविरमा छन्। उहाँ फेरि आरोहणमा जाने वा काठमाडौँ फर्कने बारे निर्णय भइसकेको छैन। नेपालको पर्वतीय पर्यटनमा सगरमाथा आरोहणको सर्वाधिक कीर्तिमानी पहिलो पटक आम्पा शेर्पाले 80 पटक आरोहण गरेर बनाउनु भएको थियो। त्यसपछि फुर्बाट आशिष शेर्पाले बराबरी गर्नुभएको थियो। कामेरीताले 2074 सालमा 80 पटक सगरमाथा आरोहण गर्दै आफ्नो उहाँको कीर्तिमानी भेट्नु भएको थियो। त्यस यता लगातार आफ्नै रेकर्ड सुरक्षित गर्दै आएको उल्लेख गरिएको छ। सबैभन्दा कम उमेरकी एक अस्ट्रेलियन किशोरीले सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी छन्। हेराम सनका अनुसार 18 वर्षीय अस्ट्रेलियन पर्वतारोही बिक्का एल्डरले हिजो बिहान सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको हो। बिहानका 2026 वसन्त ऋतुमा विश्वको अग्लो शिखरमा चुन्ने सबैभन्दा कान्छी आरोही मध्य एक बनेकी छन्। मेलबर्नकी किशोरी बिहान एल्डरले चिसो र हावाको बीचमा शिखरमा पुगेपछि सगरमाथा आरोहण गर्ने सबैभन्दा कान्छी अस्ट्रेलियन बनेकी छन्। यो उल्लेखित उपलब्धिले सन् 2024 16 वर्षको उमेरमा मनसमा आरोहण गर्ने सबैभन्दा कान्छी महिलाको रूपमा उहाँले अघिल्लो रेकर्ड पनि नयाँ बनेको छ। उहाँले अब गर्व गर्ने पारिवारिक विरासतलाई निरन्तरता दिइरहेकी सेभेन समेत ट्रक्सले जनाएको छ। सो कम्पनीका अनुसार उनका विवाह पल एडरले सन् 2007 सगरमाथा आरोहण गरेका थिए भने उहाँकी आमा फियाना एडरले सन् 2006 सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए। अस्ट्रेलियाका केही परिवारका 3 सन्तानले सफल सगरमाथाको आरोहण गरेर नयाँ रेकर्ड समेत बनेको छ। अन्तर्राष्ट्रिय फेन्सिङ खेलाड़ी तथा सशस्त्र प्रहरी बलमा आबद्ध अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। कार्कीले आइतबार बिहान 10:20 सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल हुनुभएको हो। यो सफलतामा नारायण वल्लभ पन्त फाउण्डेशन र देव ग्रुपको विशेष सहयोगमा रहेको अनिता कार्कीले बताउनु भएको छ। नागरिकका लागि आरोहण भन्ने मूल नाराका साथ उहाँले यो ऐतिहासिक यात्रा पूरा गरेको उल्लेख गरिएको छ। खिजीगन्धा गाउँपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसयूमा उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण हुने 10 छात्रालाई कक्षा 11 र 12 निशुल्क अध्ययन गराउने भएको छ। ग्रामीण क्षेत्रका जिहेन्दार तथा आर्थिक रूपमा कमजोर भएका परिवारका छात्रहरूलाई उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यसहित गाउँपालिकाले विशेष छात्रवृत्ति कार्यक्रम शुरू गर्न लागेको हो। गाउँपालिका र सुवर्ण एक्सन नेपाल देश भएको 2 लागि भएको सहमति अनुसार सनदमा पर्ने छात्राहरूले आफूले रोजेको विषय अध्ययन गर्न पाउने व्यवस्था मिलाएको गाउँपालिका अध्यक्ष गम्भीर शेर्पाले जानकारी दिनुभएको छ। उहाँका अनुसार आर्थिक अभावको कारण एसए पछि धेरै छात्राहरूले अध्ययन छाड्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले यस कार्यक्रम अगाडि बढ़ाइएको छ। छात्राहरूको विद्यालय शुल्क पोशाक स्टेशनरी तथा अन्य शैक्षिक सामग्रीको खर्च गाउँपालिकाले बेहोर्नेछ। यसै गरी बसोबास खानपान स्वास्थ्य उपचार ट्युसन र दैनिक व्यवस्थापन सम्बन्धी खर्च नेपालले बेहोर्ने जनाएको छ। यसरी सनदमा पर्ने छात्राहरूले कक्षा 11 र 12 सम्पूर्ण अध्ययन निशुल्क रूपमा गर्न पाउने उल्लेख गरिएको छ। गाउँपालिकाको यस कार्यक्रमले छात्राहरूलाई उच्च शिक्षातर्फ आकर्षित गर्नुका साथै विद्यालय शिक्षा पूरा गरेपछि अध्ययन छाड्ने प्रविधि न्यूनीकरण गर्न सहयोग पुग्ने गाउँपालिकाले अपेक्षा गरेको छ।
खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्केल बजार स्थित अस्पताल चोक लफेङ हुँदै सकेला गाउँपालिका जोड्ने सड़क पुस कालो पत्रको काम तत्काल अगाडि बढ़ाउने द्विपक्षीय सहमति भएको छ। पुलिस चार महापोखरी जेबीले पेशको काम नगरेको भन्दै लफेङका स्थानीयवासी मंगलबार दिक्केल उपकोटमा झुवागढ़ी नगरपालिकामा डेलिगेशन गएपछि ठेकेदार कम्पनीका प्रतिनिधि र स्थानीय बेसपेशको काम तत्काल अगाडि बढ़ाउने सहमति भएको छ। नगरपालिकामा भएको छलफलका क्रममा सड़क को ठेक्का पारेको जेबीका तर्फबाट कृष्ण घिमिरेले यदि जेठ आठ गते भित्र निर्माण स्थलमा आवश्यक पर्ने मेसिनरी औचार पिचका लागि आवश्यक पर्ने ढुंगा गिटी बालुवा सिमेन्ट जनशक्ति जुटाएर काम शुरू गर्ने प्रतिबद्धता जनाउनु भएको छ। नगर प्रमुख तीर्थराज भट्टराईको कार्यकक्षीमा भएको भेलाले जेठ पन्ध्र गते भित्र सड़क अनुगमन गर्दा सड़क निर्माण कार्य तोकेको समयमा द्रुत गतिमा देखिने कार्य प्रगति निर्माण कम्पनीले देखाउनु पर्ने सहमति भएको छ। उदयपुरको तिहरा नगरपालिका तीन मोती गड्ढामा रहेको स्प्रिङ मिनरल वा उद्योगमा प्रशासनले सील गरेको छ। मंगलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाट सहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्ड विपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्यमा असर पार्ने कार्य भेटिएकाले सील गरेको प्रशासनले जनाएको छ। खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालयका प्रमुख निराजन मगरका अनुसार उपभोक्ताको पटक पटकको गुनासोपछि टोलीले उद्योगमा अनुगमन गर्दा मापदण्ड विपरीत पानी उत्पादन गरिरहेको पाइएकाले तत्काल सील गरिएको उल्लेख गरिएको छ। सरकारले असार एक गतेदेखि कक्षा एघारको पठन पाठन शुरू गर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव सेवा विकास केन्द्रले शिक्षा विकास तथा समन्वय केन्द्रहरूलाई पत्रचार गर्दै असार एक गतेबाट कक्षा एघारको पठन पाठन शुरू गर्ने बारे जानकारी गराएको हो। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले पठाएको पत्रमा शैक्षिक सत्र 2082 माध्यमिक शिक्षा परीक्षा एसईको नतिजा प्रकाशन भइसकेकाले असार एक गतेदेखि नै पढ़ाई शुरू गर्ने उल्लेख गरियो। विगतमा चाहिँ नतिजा प्रकाशन हुन 3 महिनासम्म लाग्थ्यो, यसपालि भने 1 महिनामै नतिजा आइसकेको छ। यसअघि असारमा नतिजा प्रकाशन गरेर शामपछि मात्रै कक्षा एघारको पढ़ाई शुरू हुने गरेकोमा यस वर्ष 1 महिना अगाडि नै पढ़ाई शुरू हुन लागेको उल्लेख गरिएको छ। आईसीसी क्रिकेट विश्वकप लीग टू श्रृंखलामा अमेरिका र स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 170 रनको लक्ष्य पछ्याएको अमेरिकाले 27 ओभर 1 बलमा 4 विकेट गुमाएर भेट्टाएको थियो। अमेरिकाका सस्मित पटेल र सायन जहाँगीरले सम्मान 37 रन बनाएका छन्। स्कटल्याण्डका ज्याक सर्भेस, अर्बिट डेलिसन र माइकल लिस्टले सम्मान 1-1 विकेट लिएका थिए। यसअघि किर्तिपुरको त्रिवेदी क्रिकेट रंगशालामा सुतेर ब्याटिङ गरेको स्कटल्याण्ड 40 ओभर 2 बलमा 169 रन बनाउँदै अल आउट भएको थियो। हवस्त बिहान 7 बजेको सोलो समाचारबाट अन्जु कार्की विदा हुन्छ। बिहान 10 बजे सोलो हलचल लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो फिल्म सुन्दै रहनुहोला। नमस्कार।

0: ভলিবল প্রতিযোগিতা নিঃসম্বন্ধে সূচনা প্রথম নেপালী মহিলা সগরমাথা আরোহী পাশু লামু শেরপাড়ে বিশ্বকে সর্বোচ্চ শিখর সগরমাথাকে সফল আরোহণ গড়ে 23 বর্ষ পুগেকে অবসরমা এই জ্যৈষ্ঠ 22-23-24 গতে খুলু পাশু লামু গাওপালিকা বিশপুরকে না পাশে রাষ্ট্রীয় বিভূতি পাশু লামু শেরপা স্মৃতি কপ সোল খুলু জেলা ব্যাপী পুরুষ তথা খুলনা মহিলা ভলিবল প্রতিযোগিতা সঞ্চালন হলে ভূমিকালে যোগ্যতাপূর্ণ সংস সংস্থা তথা খেলাড়ী লগায়ত সম্পূর্ণ খেলপ্রেমী মহানুভাবহরূলাই यसको सूचना मार्फत सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछु। प्रतियोगितामा सहभागिता जनाउने संस्थाको भूमिका खेलकुदको जिल्ला भित्रको कुनै पनि स्थानीय तहले कार्यसूची भए सामाजिक कार्य र खेलकुदको गतिविधि सञ्चालन गर्ने उद्देश्यले काम गरिरहेको संस्था हो भविष्य। गाउँ नगरपालिकामा खेलकुदको जिल्लाको कुनै सरकारी निकायमा दर्ता भएको संस्था हो भविष्य। वार्षिक रूपमा लेखा परीक्षण र नियमा अनुसार नवीकरण भएको संस्था हो भविष्य। कुनै पनि राजनीतिक दलसँग आपत्ति नरहेको संस्था हो भविष्य। प्रतियोगिताका नियमहरू प्रतियोगिताका सम्पूर्ण खेलहरू मान्यता प्राप्त रेफीद्वारा प्रचलित अन्तर्राष्ट्रिय नियम अनुसार खेलाइनेछ। तीन दर्ता शुल्क 5,000 लाग्नेछ। यही जेठ 21 गते कार्यालय समयभित्र तीन दर्ता गराइसक्नु पर्नेछ। फोन सम्पर्क तथा भरपर्दो संचार माध्यमबाट पनि तीन दर्ता गर्न सकिनेछ। एक टिममा एकजना प्रशिक्षक एकजना टिम प्रमुख र बढ़ीमा 9 खिलाड़ी हुनुपर्ने छ भने सहभागी टीमले खाने बस्ने व्यवस्था आफैले गर्नुपर्नेछ। तीन दर्ता गर्दा खिलाड़ीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि बसाइसराई गरी आएको हकमा बसाइसराई दर्ता प्रमाण पत्रको प्रतिलिपि र नागरिकता नबनाएको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। एउटा स्थानीय तहको खिलाड़ी अर्को स्थानीय तहको टीमबाट खेल्न पाइने छैन। खेलमा मिली मत्तु तथा अनियमितता गर्न पाइने छैन। एउटै खेलाड़ीले एक भन्दा बढी टीममा नाम दर्ता गराइएको पाइएमा उक्त खेलाड़ीलाई कुनै पनि टीमबाट खेल्न दिने छैन। खेलको समयमा सहभागी खेलाड़ीहरूले अनिवार्य रूपमा नम्बर अंकित खेलकुद पोसाक जर्सी लगाउनु पर्नेछ। उत्कृष्ट खेलाड़ी उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। खेल तालिका सार्वजनिक भएसँगै प्रत्येक टीमले निर्धारित समय भन्दा 30 मिनट अगावै अफिसियल अध्यक्षमा उपस्थित भई ग्राउण्ड रिपोर्टिङ गर्नुपर्नेछ भने दर्ता भइसकेको टीमका सम्पूर्ण खेलाड़ीहरू उद्घाटन सत्रमा नम्बर अंकित खेलकुद पोसाक लगाएर संस्थाको झण्डा सहित अनिवार्य उपस्थित हुनुपर्नेछ। खेल निकम नकाउटको आधारमा खेलाइनेछ। सेमी फाइनल चरणसम्मको खेल बेस्ट अफ 3 र 30 भन्दा माथिको खेल बेस्ट अफ 5 आधारमा खेलाइनेछ। खेलाड़ीहरूको लागि सामान्य प्राथमिक उपचारको व्यवस्था आयोजकले गर्नेछ भने गम्भीर प्रकृतिको चोट लागेमा सम्बन्धित सहभागी संस्थाले नै उपचारको व्यवस्था गर्नुपर्नेछ। खेलमा कुनै किसिमको विवाद भएमा निर्णायक मण्डलको निर्णय नै अन्तिम हुनेछ। अन्य नियमहरू आयोजक तथा निर्णायक मण्डलले तोके बमोजिम हुनेछ। पुरस्कार स्वरूप कठोर हुने टीमलाई 1,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। द्वितीय हुने टीमलाई 75,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। तृतीय हुने टीमलाई 50,33,000 रूपियाँको साथमा फिल्ड मेडल र प्रमाण पत्र वितरण गरिनेछ। उत्कृष्ट खेलाड़ीलाई ट्रफी मेडल र प्रमाण पत्रको साथमा 10,33,000 रूपियाँ पनि वितरण गरिनेछ। उत्कृष्ट स्पाइकर उत्कृष्ट सेटर र उत्कृष्ट डिफेन्डरलाई ट्रफी मेडल र प्रमाण पत्रको व्यवस्था र सहभागी सबै संस्थाहरूलाई प्रमाण पत्रको व्यवस्था गरिएको छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू मिलान जिल्ला शेर्पा 98-62-21-98-88 98-22-34-78 अन्कामी शेर्पा 97-69-70-58-55 98-20-23-52-88 आन्द्रुलु शेर्पा 98-41-32-55-50 98-18-15-42-28 र पदम बहादुर बस्नेत शिक्षा युवा तथा खेलकुद शाखा 98-42-07-03-86
1: कुम्भ पार्सलमा गाउँपालिका चौरीखर्क।

0: বন্ধু, তুমি তো বিদেশে লাগে রে। হ্যাঁ দিদি, টিকা দেখা গেল শুরু করার প্রশাসন চলে না। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्ने बुझेँ। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर राम बहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जानु नै भयो, बुझेर मात्र जाऊ। खै के गर्ने भने बुझ्नु?
1: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि भेट बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउँ।
2: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0835-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरुण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा थोर बौद्ध सुनिपुर।

0: नमस्ते मैडम, म रीना गुरुङ।
1: नमस्ते, कति टाइमले पाल्नु भयो?
0: आज रीना ले जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए।
1: ओहो, हो र हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्ष शून्य कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रीना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
3: फत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको छक्का फुत्किए।
4: ए के भो, दौडिदिए पो आइस त।
3: आई हामीले पाएको त्यो बाटोको छक्का अर्को पार्टीले आफ्नोमा पारे।
4: त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
5: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भइराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट छौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्दर एसेम्बली तयार पारेको सामाजिक सन्देश।

心把快乐出城，拉丁把快乐出城，拉丁把快乐出城，拉丁把快乐出城。

0: नेपाल सरकार विज्ञापन हो। न्यू स्टार कलरिया तथा कोलामाई अफसेट प्रिंटिंग प्रेस सुनोदित कुंड नगरपालिक पास कलेरी सुनखुम्बू विगत देखि नई ग्राहक विश्वास जीती आयो न्यू स्टार कलरिया तथा कोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहर का साथ में सब सुंद हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। विद्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सुजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिटी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेक्चुनी पाल्चा वाल मिक्सचर मोनी सावर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्र होइन, समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203099 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250। न्यू स्टार कलरिया तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सलिरी सुनखुम्बु।
1: हाम्रो के दोष छ र पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्तीको कता हुन् सर?
2: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टो जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिन्न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानुनले त्यसो भन्दैन,

0: प्याज बिहा गराउने लौनीदेखि जन्तीसम्मलाई एक महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुपै आएर बस्नुहोस्।
1: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।

0: बालबालिकाले उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नुपर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हो को हो बाहिर?
3: म दिदी सन्तनी, दुःख खोल्नुहोस् न।
2: के भयो यति राति? के दिदी राति?
3: दिदी भित्र हेर्नुहोस् न, लुगा डेढ लगाइरहेको छ।
2: न भन के भयो?
3: आज घरमा कोही ढुङ्गाको मौका सोधेर घरको माइला दाईले भागेर आज दिदी
2: माइला दाईले त्यसलाई म तपाईँलाई फोन गरिहाल्छु।
3: हेलो
2: मम्मा।

0: Saiu rádio em solo, é tempo.
1: Solo FM, 101.2 MHz. Ujjwal bhavishyako lagi, hamro abhiyan.
2: Sound check. Solo FM, studio time.
3: It's
1: 8 a.m. We have to go out with you. Time check with Satma. New Star Digital Color Lab and Dwarama Offset
4: Press. आईटी को विकास सँगै हाम्रो अनिबानीमा आकाश पातलको फरक भइसकेको छ. अहिले हरेक संस्थामा प्रविधि नभई काम नै हुँदैन. सरकारी वा निजी दुवै क्षेत्रमा आईटी पढेकाहरूको माग छ. सरकारले पनि डिजिटल नेपाल अभियानलाई अगाडि बढाएको छ. नेपालमै बसेर विदेशमा आईटी सेवा निर्यात गरेर लाखौं आमदानी गर्न सकिन्छ. पछिल्लो समय सूचना प्रविधि क्षेत्र व्यापक हुँदै गएको छ. यस्तो अवस्थामा रोजगारीका प्रशस्त ढोका पनि खुल्दैछन्. आईटी बारे जान्न कलेज वा विश्वविद्यालय नै गएर पढ्नु पर्दैन. सो अध्ययनबाट पनि आईटी क्षेत्रमा काम गर्न सकिन्छ. आजको कार्यक्रममा साइबर सुरक्षा, एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि अर्थात आईटी क्षेत्र यसमा अवसर र कमाई बारे सूचना प्रविधि विज्ञ प्राध्यापक डाक्टर भोजराज घिमिरेसँग कुराकानी गर्छौं.
5: धन्यवाद.
4: नेपालमा अहिले सूचना प्रविधिको क्षेत्र विस्तार भइरहेको छ. कसरी अघि बढ़िरहेको छ? अवस्था के छ अहिले?
5: अब यसरी हेर्दाखेरि नै यो सन् 2000 हाराहारीबाट नेपालमा मात्र हेर्ने पनि विश्वमै पनि जुन बेला इन्टरनेटको पहुँच सुरक्षा निकायबाट अथवा सरकारी कार्यालयहरूबाट निस्किएर व्यवसायमा, होटलमा, हस्पिटलमा, शिक्षामा, इन्डस्ट्रीमा आयो 2000 हाराहारीबाट. त्यही बेलादेखि विश्वव्यापी रूपमा यो सूचना प्रविधि भनेको कम्प्युटरसँग सम्बन्धित भएका टेक्नोलोजी त्यतिखेर हेर्दाखेरि अहिले अलिक प्रिय भएको छ त्यो चिज. त्यसका प्रयोग चाहिँ विस्तार बढ्दै गए. बढ्दै जाँदाखेरि सुरुमा सामान्य टाइपिङ गर्ने, प्रिन्ट गर्ने जस्ता चिजबाट यो सुरु भयो. तर विस्तारै हेर्दाखेरि यसले त्योभन्दा बढी काम गर्न सक्दो रहेछ. मान्छेका कामहरूलाई सजिलो बनाउन थाल्दो रहेछ, चाँडो गर्ने रहेछ, थोरै लगानीमा अलिक धेरै काम गर्न सक्ने यसको चाहिँ क्यापाबिलिटी हुँदो रहेछ भन्ने कुरा जब बिजनेस हाउसहरूमा रियलाइज भयो त्यसपछि यसले के त अलिक वृहत्तर रूपमा गति लियो. अनि पश्चिमा देशहरू अथवा युरोप, अमेरिका अथवा विकसित देशहरूमा यसको व्यापक प्रयोग हुन थाल्यो. त्यसरी त्यहाँनिर व्यापक प्रयोग भइरहँदाखेरि त्यहाँ भएका म्यान पावरहरू अथवा त्यहाँ जो चाहिँ जनशक्ति थिए त्यसले मात्रै नपुग्ने भयो. जब त्यसले नपुग्ने अवस्था आइसकेपछि अनि हाम्रातिर पूर्वी क्षेत्रमा अथवा हाम्रो यो नेपाल लगायत अन्य चाहिँ अल्प विकसित अथवा कम विकसित मुलुकहरूमा पनि यसको के हुन्छ क्रेज आउन थाल्यो र यहाँका मानिसहरूले पनि सूचना प्रविधि अवगत प्रति अध्ययन गर्ने, त्यसका तालिमहरू लिने, त्यो सिक्ने र त्यो सेवा के त भन्दा विकसित देशहरूमा त्यसको सेवा दिन थालियो. त्यो बिस्तारै अगाडि बढ्दै गएपछि त्यो त छँदै थियो. अनि बिस्तारै यहीभित्रका नेपालभित्रकै विभिन्न खालका कल कारखाना, उद्योगहरू, जुनसुकै प्रकारका उद्योगहरूमा नि यसको प्रयोग अब बिस्तारै अझै बढ्दै जान थाल्यो. यसरी बढेपछि यतिखेर आजको डेटमा के देखिन्छ भने हाम्रा यहाँभित्र देशको चाहिँ डोमेस्टिक मार्केटमा पनि सूचना प्रविधिको उत्तिकै महत्व र उत्तिकै माग भएको अवस्था छ र विदेशमा पनि यसको माग उत्तिकै राम्रो अवस्थामा देखिन्छ. यसरी हेर्दा अबका दिनमा अझै यो बढ्दै जाने सम्भावना छ र अहिले साँच्चै भन्नु भने अर्थोपार्जनको हिसाबले पनि व्यापार सक्ने बित्तिकै सबभन्दा सजिलैसँग जागिर पाउने, सबभन्दा धेरै पैसाको चाहिँ जागिर पाउने र वृद्धि हुँदा पनि अलि ठुलै फड्को मारेर वृद्धि हुने एकमात्र इन्डस्ट्री चाहिँ यो आइटी इन्डस्ट्री हुन गएको.
4: सूचना प्रविधिबाट गर्न सकिने काम र लिन सकिने फाइदाहरू चाहिँ के छन्?
5: एकदम व्यापक छन्. हेर्नुहोस् अहिले यतिखेर आउँदा त के चाहिँ छैन भने जस्तो भएको छ अहिले हेर्दा त होइन. अब सामान्य अब तपाईँ संचार भएको हुनाले म संचारबाटै सुरु गर्छु. अब कुनै एक जमाना थियो हामीलाई चाहिँ देशभित्रै अर्को जिल्लामा
3: फोनमा कुरा गर्नुपर्ने एसटीडी एक्स्ट्रा पैसा तिर्नु पर्थ्यो विदेश त आईएसटी लगाएर कल गर्नु पर्थ्यो भनौँ न एकदम सामान्य कुरा गर्दाखेरि अब अहिले पछिल्लो समय टेलिकमको चाहिँ त्यो होल बिजनेस के त त्यो छैन अब तपाईँलाई फोन कल गरेर ट्रङ्क कल गरेर होइन विदेशी आईएसटी कल गरेर पैसा आउने बेला छैन त्यो काम कसले गरिदियो भने यो ओटिटी प्लेटफर्ममा आएका भनौँ यो भाइबर अथवा के भन्छ वाट्सएप मेसेन्जर जस्ता एपहरूले के त त्यो सेवा दिन थाले सूचना प्रविधि एउटा सामान्य प्रयोग भनौँ न एउटा टेलिकम्युनिकेसन इन्डस्ट्रीलाई यो जुन अहिले आएको सूचना प्रविधिका यी खालका प्लेटफर्मले स्वाट्टै एकैचोटि ओभरकम गरेको सामान्य चाहिँ परिवर्तन यहाँ छ अब हिजो अस्तिसम्म हामी ट्याक्सीसँग बार्गेनिङ गरेर यहाँबाट त्यहाँ जाँदा कति त्यहाँबाट कहाँ जाँदा कति भनेर चाहिँ बार्गेनिङ गर्दै हामी चाहिँ ट्याक्सी गर्थ्यौँ आज के त एउटा एप आएका अहिले त धेरैवटा आएका छन् त्यस्ता खालका चाहिँ अब पठाउ जस्ता अथवा चाहिँ टुटल जस्ता अथवा यस्ता खालका एपहरू छन् जसले आराम छ इन्ड्राइभ जस्ता एपहरूले के गर्छौँ हामी ती हेर्छौँ कहाँबाट कहाँ जाने कुन त कसले कति रुपियाँ भनेको छ त्यहीसँग टक्क राख्ने अगाडि बढ्ने ट्याक्सी बुक पनि अगाडि जाने अब मलाई 2010 होला सिङ्गापुरमा त्यसरी मैले ट्याक्सी कल गर्दाखेरि वा कस्तो गजब यस्तो हुन्छ भने जस्तो लाग्थ्यो त्यहाँ गएर कल गर्दा अब आज 10-15 वर्षपछि हामीलाई कारण त्यो टेक्नोलोजी सहज भइसकेको छ भनेपछि त्यो लगायत अब पढाइमादेखि अब औषधिका फ्याक्ट्रीमादेखि लिएर तपाईँको चाहिँ मेडिकल इन्डस्ट्रीमादेखि लिएर यसका अहिले त के भने कहाँ छैन भन्न खोज्नुपर्ने अवस्था छ कृषिमा त्यतिकै प्रयोग भइरहेछ सूचना प्रविधि त्यसैले धेरै ठाउँमा प्रयोग चाहिँ व्यापक रूपमा छ अहिले
6: जस्तो अब एउटा विद्यार्थीले एसई दियो भर्खरै अब एसईको नतिजा आएको छ अब विद्यार्थी अहिले प्रविधिसँग जोडिएर शैक्षिक पाठ्यक्रममै समावेश पनि छ जस्तो एसई पढेको विद्यार्थीले कसरी आफूलाई अगाडि बढाउन सक्छ यो सूचना प्रविधिसँग आत्मसात गर्दै
3: अब सूचना प्रविधि एज अ पढाइ एज अ सब्जेक्टमा चाहिँ यहाँ दुईटा विधा छन् विधा इन द सेन्स चाहिँ एउटा चाहिँ जुन विधामा जुन खालको पढाइ पढे पनि जुन स्ट्रिममा गएर पढे पनि भोलि जुन पेसा अंगाल्ने गरी पढे पनि सूचना प्रविधिको प्रयोग बिना त्यो पेसा सम्भव छैन एकातिर जस्तो तपाईँ डक्टर बन्नुभयो चाहियो वकिल बन्नुभयो चाहियो इन्जिनियर बन्नुभयो चाहियो लेखक बन्नुभयो चाहियो होइन कवि बन्नुभयो चाहियो तपाईँलाई चाहिँ अब के बन्ने इभन अब त गाडी ड्राइभिङ मात्रै गर्छु भने पनि अब सूचना प्रविधि नगरेर म चाहिँ चालक बन्न नसक्ने अवस्था आएको छ भने चाहिँ एउटा पाटो भनेको चाहिँ सूचना प्रविधि मेरो जीवनका हरेक जीवन पद्धतिमा आएर अट्याच भइसक्यो भने चाहिँ सूचना प्रविधि म जान्दिन म थाहा पाउँदिन भन्नेको त कुनै छुटै छैन अबको यो जेनेरेसनलाई एउटा पाटो त्यो भयो एज अ प्रयोगकर्ता त्यसको अब अर्को सूचना प्रविधि सम्बन्धी हायर एजुकेसन लिएर उच्च शिक्षा नै लिएर अनि त्यसपछि चाहिँ म के त भन्दाखेरि त्यस्ता सूचना प्रविधिसँग सम्बन्धित सफ्टवेयरहरू एप्लिकेसनहरू त्यस्ता अन्य चाहिँ प्रविधिहरू टेक्नोलोजीहरू बनाउने लेभलमै म कन्ट्रिब्युट गर्छु नि त भनेर जानु भने त्यो अर्को लेभलको भयो अब त्यहाँ यो दोस्रोवाला पाटोमा चाहिँ एज अ करियर उत्पादनशील ठाउँहरूमा अब एज अ करियर चाहिँ त्यहाँ जान सक्ने अब त्यहाँ जाने के त तपाईँको अहिले के हो भने एउटा अब अहिले ल म कन्टेन्ट क्रिएटर बन्छु भने पनि त्यहाँनिर चाहियो होइन सामान्य रूपमा होइन म सफ्टवेयर बनाउँछु भनेरलाई त्यहाँ विभिन्न खालका चाहिँ त्यसका आफ्नै पाथवेहरू छन् त्यहाँ जानलाई सफ्टवेयर बनाउने डेभलपर के अरे मोबाइल एप्लिकेसनहरू बनाउने अरूभन्दा ठुल्ठूला उपकरणहरू बनाउने यो आईओटी भन्छ इन्टरनेट अफ थिङ्स भनेको उपकरणहरूमा सूचना प्रविधिलाई जोडिदिने उदाहरणको लागि तपाईँलाई माथि रारामा चाहिँ एउटा आईओटी इनेबल्ड एउटा चाहिँ मेट्रो स्टेशन राख्ने र त्यहाँ भएका गतिविधिहरू त्यहाँ लागेका हावा हुरी त्यहाँको चाहिँ पानी हिउँ सबै सेन्स गरेर तत्कालै छिनका छिन त्यो चाहिँ सिग्नल काठमाडौँमा पठाउने भनौँ न उदाहरण सामान्य कुरा हो त्यो ठुलो कुरा भने मैले यस्ता खालका जुन प्रयोग गर्दै गर्दै जान सक्ने ठाउँहरूमा चाहिँ तपाईँलाई सूचना प्रविधिकै पढाइ गर्नु पर्यो अब त्यसको लागि चाहिँ त्यो प्रयोग गर्नलाई अघि तपाईँले भनेको एसई दिइसकेपछि तुरन्तै त्यस्ता स्पेसलाइज सेक्टर त हामी कहीँ पनि छैन नर्मली 12 चाहिँ यो विद्यालय शिक्षा नै मानिन्छ र 12 त उहाँहरूले आफ्नो जे पढ्नु पर्यो त्यसमा पनि सूचना प्रविधिसँग चाख हुने या भोलिका दिनमा म त्यही पेसा लिन्छु भन्ने या म त्यो पेसा लिन्न भन्नेलाई पनि कम्तीमा त्यो कम्प्युटर साइन्स एउटा ऐच्छिक हुन्छ त्यो चाहिँ उहाँहरूले लिनुभयो भने भोलि विभिन्न ढोकाहरू चाहिँ खुला भइरहन्छ
6: त्यसपछि के छ ब्याचलर लेभलमा चाहिँ
3: अब ब्याचलर्स लेभलमा गएपछि अब हामीको राष्ट्रिय रूपमा चाहिँ हामी कहाँ अझै पनि यहाँ नेपालभित्रको केसमा चाहिँ अझै पनि के छ भने स्ट्रिम फ्याकल्टी छुट्याउने चलन छ कि यहाँ चाहिँ नेपालमा चाहिँ जस्तो साइन्स हो कि इन्जिनियरिङ हो कि म्यानेजमेन्ट हो कि एजुकेसन हो कि तपाईँको चाहिँ ह्युमेनिटिज हो कि आइटी मात्रै कुरा गरेर है अरू अब अर्थ सबै छन् भनेपछि यस्ता विभिन्न हाम्रा सेक्टरहरू छन्। त्यो सेक्टरमा जानलाई मैले अघि लिएका पाँचैवटा क्षेत्रमा तपाईँ साइन्स पढ्छु आजको दिनमा भन्नु भने त्यहाँ कम्प्युटर पढ्ने भनेको बिएससी सिएसआइटी भन्ने कोर्स छ टियुको अन्य विश्वविद्यालयका त्यस्तै खालका कोर्सहरू छन्। अब म म्यानेजमेन्ट पढ्छु भन्नु भने म्यानेजमेन्टमा पनि जस्तो मैले अहिले टियुकै उदाहरण दिएँ सहिलोको लागि जस्तो बिआइएम किन त्यसको चाहिँ सबै फ्याकल्टीमा छ बिआइएम भन्ने छ त्यो पाइयो। अनि एजुकेसनमा जान्छु भन्नु भने बिएड आइसिटी भन्ने छ उदाहरणको लागि होइन म चाहिँ अब सोसल साइन्स अथवा ह्युमेनिटी जान्छु बिसिए भन्ने सब्जेक्ट तयार छ होइन तपाईँ तपाईँ जुन फिल्डमा जाने हो त्यहाँनिर कम्प्युटर साइन्सको कोर कोर्स चाहिँ छ पहिला अनि अहिले त विश्वविद्यालयहरूले के गर्न थालिसक्यो भने त्यो कोर कोर्स पनि जेनेरिक होइन कि स्पेसिफिक जस्तो अस्ति म पोखरा विश्वविद्यालयको एउटा कोर्स बनाउने वर्कसपमा थिएँ त्यसमा उहाँहरूले चाहिँ ब्याचलर्स इन डेटा साइन्स एन्ड एआई एउटा होल डिग्रीको नामै ब्याचलर्स इन डेटा साइन्स एन्ड एआई भनेर त्यो कोर्सको नाम नै एकदम स्पेसलाइज सेक्टर विदिन आइसिटी आइसिटीको भित्र पनि एकदमै विशिष्टीकृत खालको क्षेत्रका पनि ब्याचलर्सहरू आइसकेका छन्। यसरी हेर्दाखेरि तपाईँको अब हेल्थ साइन्सतिर पनि त्यस्तै खालका डिग्री छन् बायो इन्फर्मेटिक्स जेनेटिक इन्फर्मेटिक्स बायो स्ट्याटिस्टिक्स भने जस्ता कोर्सहरू विदेशतिर यहाँ हामी कहाँ मास्टर्समा छ हेल्थ इन्फर्मेटिक्स ब्याचलर्समा अझै ती कोर्सहरू आएको छन्। यस्ता खालका कोर्सहरू तपाईँ जुन सेक्टरमा गए पनि म चाहिँ त्यो सेक्टरलाई एउटा त्यो सेक्टरको सेक्टर विज्ञ हुने कुरा एउटा भयो जुन क्षेत्र छ त्यो सेक्टरको विज्ञ हुने डक्टर हुने नर्स हुने साइकियाट्रिक हुने अथवा चाहिँ म वकिल हुने के हुने भन्ने एउटा त्यो क्षेत्रसँगै छ तर होइन त्यो क्षेत्रको म के त टेक्नोलोजिकल एक्सपर्ट हुन्छु त्यो क्षेत्रको भन्ने भयो भने त्यसका लागि पनि हामीसँग स्पेसलाइज कोर्सहरू धेरै जसो नेपालमै कुनै कुनै नेपालमा नभएका कोर्सहरू पनि होला।
4: कार्यक्रम बदलेको नेपालमा आज हामी साइबर सुरक्षा एआई र डेटा साइन्स तथा समग्र सूचना प्रविधि क्षेत्र आईटी बारे कुराकानी गरिरहेका छौं। हामीले भनेको सुन्छौं नि आईटी पढ्नको लागि किन पढ्नु पर्यो ट्रेनिङ लिएर पनि त गर्न सकिन्छ भन्ने जुन एउटा सुनिन्छ यो पढाइ नै पढ्दाखेरि र ट्रेनिङ लिएर काम गर्दाखेरिमा चाहिँ फरक चाहिँ के छ?
3: मेरो मुमाले पढ्नु भएको छैन सामान्य लेखपट गर्नुहुन्छ उहाँले फेसबुक सर्लक्कै चलाइदिनुहुन्छ ठ्याक्कै चलाउनुहुन्छ फोटो हेर्ने कल गर्ने त्यो त्यहाँ अङ्क हेरेर सबै काम गर्नुहुन्छ उहाँले होइन अनि त्यो गर्दै जाँदाखेरि उहाँले कहिले काहीँ के गर्नुहुँदो रहेछ भने घरमा अब वाइफाई हुन्छ ठिक छ त्यो थित्दै जाँदाखेरि त्यो वाइफाईकोतिर नथिचेर डेटा चाहिँ अन भइदिनु रहेछ कि फ्याक्ट होइन अनि के त दिनभरिमा वाइफाई पनि छ तर डेटा सबै सिद्धियो अब उहाँले चाहेको कुरा त भएन नि उहाँ चाहिँ के हो प्रयोगकर्ता हो ट्रेनिङै लिनुभयो होला ठिक छ ट्रेनिङ लिनलाई उहाँलाई ट्रेनिङ मैले यसो चलाउनु यसो गर्नु यसो गर्नु भने मैले चलाउनु भयो चलाउँदा चलाउनु भयो तर अब के त त्यसका इन्टरनल टेक्नोलोजी थाहा छैन एउटा पार्ट हो होइन अर्को तपाईँले अघि जुन तालिम लिने भन्नुभयो तालिम लिएर नहुने होइन है फेरि देशलाई सबै किसिमका म्यान पावरहरू चाहिन्छन् कति प्रयोगकर्ता हुने जस्तो प्रयोग गर्ने खालको म्यान पावर चाहिन्छ मलाई चाहिँ के भने कुनै चिज अपरेट गर्नु पर्यो मलाई केही चिज अपरेट गर्नु पर्यो त्यतिको लागि तालिम पाइन्छ गर्ने केही छैन जस्तो मलाई कन्टेन्ट क्रिएट गर्नु छ के पनि गर्नु छैन म चाहिँ जुनसुकै विधा पढे पनि म 3 महिना 6 महिनाको कन्टेन्ट क्रिएसनको के दिन्छु म तालिम लिन्छु म त्यो काम गर्छु फाइन एउटा पेसागत रूपमा उहाँ सक्षम हो पढ्नै पढ्नै पर्छ भनिदिनु उहाँलाई ठिक छ भेरी गुड त्यो खालको म्यान पावर चाहिन्छ उहाँलाई पढ्नु पर्दैन तर मैले अघि जुन दोस्रो क्याटेगोरी भनेको थिएँ जसले प्रयोग गर्ने कि म उत्पादनमा लाग्छु म त्यसको चाहिँ बनाउने मान्छे नै हुन्छु त्यसभित्र चाहिँ म के त डेभलपमेन्ट नै गर्छु भन्ने खालको एउटा म्यान पावर चाहिन्छ जसले चाहिँ के गर्नु पर्यो भने पढ्नु नै पर्यो पढ्दैन भने त्यो फन्डामेन्टल कुरा तलको कुरा के छ भन्ने कुरो थाहा छैन अनुभवको आधारमा चलाउन चाहिँ जान्नुहुन्छ उहाँहरूले तालिमै लिएर पनि अहिले तपाईँले 6 महिनाको प्रोग्रामिङ पनि तालिम पाइन्छ नपाइने होइन प्रोग्रामिङको पनि तपाईँ चाहिँ म डेभलपर बन्छु मोबाइल एप डेभलपर बन्छु भन्नेको नि तालिमहरू लिन पाइन्छ उहाँ लिनु पनि हुन्छ उहाँले त्यो एक किसिमको काम त्यतिले गर्नु पनि हुन्छ तर उहाँहरूलाई अप्ठ्यारो कहाँनिर पर्छ भने यो त साह्रै स्लो चल्यो एकदमै गिटगिट चल्यो यो चाँडो कसरी गर्ने होला त्यो उहाँलाई थाहा छैन अब किनभने त्यहाँभित्र चाहिँ इन्जिनियरिङ हुन्छ त्यहाँभित्र साइन्स हुन्छ त्यहाँभित्र फन्डामेन्टल एकदम आधारभूत ज्ञानको आवश्यकता पर्छ त्यो काम गर्नलाई जुन उहाँले त्यो थ्योरीमा पढ्नु भएको छैन कहिले त्यसको लागि के चाहियो त कि मलाई चाहिँ कम्प्युटर साइन्स गरेका मान्छे चाहियो कि कम्प्युटर इन्जिनियरिङ गरेका मान्छे चाहियो या अरू केही गरेका मान्छे जसले चाहिँ त्यो कम्प्युटरलाई आफ्नो जुन डिग्री प्रोग्राममा नै फन्डामेन्टल नलेज लिएका मान्छे चाहियो भने चाहिँ हामीलाई देशलाई त्यो पहिलो क्याटेगोरीको त्यो आफैले डिग्री पढेका मान्छे पनि चाहिएको छ, दोस्रो क्याटेगोरीको तालिम लिएर एउटा विशेष काम गर्ने मान्छे पनि चाहिएको छ, तेस्रो क्याटेगोरीको मेरो आमा जस्तो मान्छे जसलाई बाँच्नु छ नि त, यहाँ त एक्जिस्ट हुनु छ नि त, उहाँको भान्जा भान्जी बहिनी कसँग गफ गर्नु छ, उहाँको दिन काट्नु छ, उहाँलाई पनि त्यो चाहियो नि त भनेपछि तेस्रो क्याटेगोरीको मान्छे पनि चाहिएको छ। त्यो हिसाबले काहीँ सामान्य अवेरनेस खालका चाहिन्छ, काहीँ इन्टेन्सिभ ट्रेनिङ चाहिन्छ, काहीँ फुल फ्लेज्ड डिग्री चाहिन्छ, यो तिनै खालका म्यान पावरको आवश्यकता चाहिँ छ। फेरि
6: हामी जस्तो यो सूचना प्रविधि क्षेत्र चाहिँ पढिरहँदाखेरिमा जब पाउने पनि भनिन्छ, एउटा रोजगारी पनि हुन सकिन्छ भनिन्छ, जस्तो अब पढिरहेका विद्यार्थीहरूले चाहिँ के कसरी काम गरिरहेका छन्, के अवसरहरू छन्?
3: तपाईँले यहाँ प्रसङ्ग उठाइहाल्नुभयो र एउटा अनगोइङ प्रोजेक्ट भन्छ ल, मलाई एकदम प्रसङ्ग जोड्यो, मलाई भन्न मन लाग्यो तपाईँले सोधेपछि है त। अहिले नेपालमा यो नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी कम्पनीज भन्ने छ, नास आईटी भन्ने छ,
6: एकदमै
3: थाहा छ। त्यो नास आईटी भनेको त्यो चाहिँ नेपालमा भएका ठूला खाले राम्रा खाले सफ्टवेयर कम्पनीको एउटा चाहिँ एसोसिएसन हो। त्यो नास आईटीले हालसालै नेपाल खुला विश्वविद्यालयसँग सहकार्य गरेर र हाम्रो स्विस कन्ट्याक्टको आर्थिक सहयोगमा एउटा प्रोजेक्ट डेभलप गर्दैछ। त्यो प्रोजेक्टको हामीले हिजो अस्ति भर्खर नामाकरण गर्यौं। त्यो नाम हामीले के त भन्दाखेरि वर्क इन्टिग्रेटेड डिग्री भनेर हामीले यसको नाम दियौं। यो प्रोग्राम यो प्याकेजमा के हुन्छ भने एकजना प्लस टू पास गरेको विद्यार्थी डे जिरोमा नै कम्पनीमा जान्छ, डे जिरोबाट उसको इन्टर्नशिप शुरू हुन्छ, त्यहाँ इन्टर्न गर्छ, सँगसँगै बेलुका नेपाल खुला विश्वविद्यालयमा ब्याचलर्स पढ्छ र केही अङ्क उसले त्यहाँ काम गरेकोबाट गेन गर्दै जान्छ, केही क्रेडिट बेलुका चाहिँ खुला विश्वविद्यालयमा पढेको त्यहाँको एक्जाम एसेसमेन्टबाट पाउँदै जान्छ र ऊ ब्याचलर्स गरेर निस्किने बेलासम्म एउटा आइटीको राम्रो विज्ञ नै भएर निस्किसक्छ भन्ने एउटा फिलोसफीमा हामी एकदमै द्रुत गतिमा काम गरिरहेका छौँ। तपाईँले अघि भनेको एउटा सम्भावना, हामी यो खालको काम गर्दैछौ, यो चाहिँ अब नास आइटी र खुला विश्वविद्यालयको बीचमा एमओयू भइसकेको छ, मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ भइसकेको छ, यो चिजमा एकदमै घनीघटी काम भइरहेको छ। एउटा अनलाइन प्रोजेक्ट पनि है तपाईँलाई, मैले एउटा इनिसिएटिभ हो तपाईँले भनेको
6: अपरिहार्य पनि अहिलेको अवस्थामा
3: हो बिस्तारै यो पाटो चाहिँ हामी के चाहन्छौ भने यो खालको जुन कार्यक्रम हो त्यो चाहिँ अहिले एउटा उदाहरणको रूपमा यो चाहिँ एउटा पाइलट प्रोजेक्ट हो, यो चाहिँ बिस्तारा अन्य विश्वविद्यालयहरूले ठूला ठूला इन्डस्ट्रीसँग टाइअप गरेर यस्ता खालका कार्यक्रमहरू निकालेर बाहिर जाउँ र धेरैभन्दा धेरै विद्यार्थीहरू यस्ता खालका जुन एप्रेन्टिसिप मोडलमा अथवा इन्टर्नसिप मोडलमा जसरी मेडिकल साइन्समा हुन्छ, जसरी तपाईँको हस्पिटालिटी इन्डस्ट्रीमा हुन्छ, जसरी यो सीएहरू अकाउन्टिङको उसमा हुन्छ, त्यसरी आईसीटी आईटीमा पनि यस्ता खालका चाहिँ यो इन्डस्ट्री र एकाडेमियाको जुन ब्लेन्डेड फर्ममा आएको वर्किङ डिग्रीहरू होइन लर्निङ विथ अर्निङ भन्छ नि, त्यो किसिमका चिजहरू चाहिँ भएर जाने सम्भावनाहरू राम्रो देखिन्छ र अब त्यो नै जरुरी छ। किनभने अब मान्छे 16 वर्ष चाहिँ पढेर होइन अनि फेरि त्यसपछि तीन महिना पाँच महिना छ महिना एक वर्ष ट्रेनिङ लिएर अनि कमाउन थाल्ने भनेको अबको जेनेरेसनलाई त्यसले चल्नेवाला छैन र अब त्यति धैर्य पनि छैन मानिसमा र समयको निड पनि त्यस्तो छैन, एकदम फास्ट डाइनामिकली चेन्जिन्छ। त्यो भएको हुनाले अब चाहिँ काम गर्दै सिक्दै पढ्दै र टेक्नोलोजीसँग अभ्यस्त हुँदै जानुपर्ने अवस्था छ भने यो एउटा अपर्च्युनिटी, तपाईँले भनेको अपर्च्युनिटी चाहिँ अहिले हामी एउटा यो पाइलट गरेर देखाउँदैछौँ। यो पाइलट भएर बाहिर निस्किएपछि चाहिँ यसले के गर्नुपर्छ भने यसले चाहिँ एक्सपान्ड गर्नुपर्छ भने हाम्रो हुन्छ।
6: तपाईँ खुला विश्वविद्यालयको एउटा प्राध्यापक भएको नाताले पनि यसो अब विश्वमा कसरी यो सूचना प्रविधि अगाडि बढ़िरहेको छ, नेपालमा कुन तहसम्म पुगेको छ, कस्ता कस्ता उत्पादनहरू भइरहेको छन्, हुन त विभिन्न फेस्टहरू पनि भइरहेको हुन्छ हामी देख्छौ, कस्तो छ यो चेन्ज चाहिँ अथवा समानान्तर छ कि के छ?
3: जुन पहिलो क्याटेगोरीको उत्पादन गर्ने गर्न सक्ने क्षमताको हिसाबले हेर्यो भने चाहिँ एउटै ठाउँमा छौ, एउटै लाइनमा छौ, प्यारलल छौ अथवा सँगै छौ भन्छु, प्यारलल पनि छैन। किन त्यसो भन्दैछु भने विदेशमा प्रयोग गर्ने ठूला इन्डस्ट्रीहरूले प्रयोग गर्ने ठूला ठूला सफ्टवेयरहरू यहाँका इन्डस्ट्रीले बनाउँछ। हेर्नुहोस् यहाँ अहिले हेर्नु भने 300, 400, 500, 600, 700 इन्जिनियरहरू भएका अथवा सफ्टवेयरहरू भएका कम्पनीहरू यहाँ बाँचिरहेका छन् र तिनले काम गर्यो भने हाम्रो यहाँ लोकल मार्केटको लागि होइन विदेशमा प्रयोग हुने सफ्टवेयरहरू बनाउने हो। यो हिसाबले टेक्नोलोजिकल स्ट्रेन्थको हिसाबले हाम्रा नेपालीहरूको कार्यकौशलता र उनीहरूको चाहिँ लेभल अफ एक्सिलेन्सीको हिसाबले हामी र विदेशीहरू एकै ठाउँमा छौँ। केही कुरामा इनोभेसनमा उनीहरूमा थियो के होलान्, रिसर्चका ठुला फन्ड हुन्छन्, इन्डस्ट्रीले ठुल्ठुला रिसर्चहरू उनीहरूले हेर्छन्, प्याटेन्टहरू निकाल्ने गर्ने कुरामा भने होइन, मैले सफ्टवेयर डेभलप गर्नेवाला जुन ठाउँ छ त्यसमा हामी एउटै लाइनमा छौँ। अब फरक कहाँ छ, मैले अहिले भर्खरै जोडेँ, जस्तो इनोभेसन गर्ने कुनै नयाँ कुरा, नयाँ सोच, नयाँ खालका चाहिँ त्यो प्याटेन्टहरू, इन्टेलेक्चुअल प्याटेन्टहरू रजिस्टर गर्ने अनि त्यसबाट चाहिँ रोयल्टीहरू लिने खालका लेभलमा हामी पुग्न सकेका छैनौँ। किनभने त्यस्तो चाहिँ सामान्यतया कहाँ कहाँ हुन्छ भन्दाखेरि ल्याबोरेटरीमा हुन्छ। त्यो ल्याबोरेटरी भनेका के युनिभर्सिटीका ल्याब हुन्छन् कि कम्पनीका ल्याब हुन्छन्, प्रयोगशाला, जसमा के त भन्दाखेरि लाखौं करोडौं डलर खर्च गरेर त्यहाँ चाहिँ प्रोफेसरहरूलाई साइन्टिस्टहरूलाई के गरिन्छ, काम दिइन्छ अथवा यो आविष्कार गर्ने अथवा अनुसन्धान गर्ने ठाउँमा लगाइन्छ।